0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार सेन्सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर
12: त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो,
2: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
1: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
1: लो दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
1: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
15: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है,
18: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
20: के रे नानी त भर्खर 17 की लागि होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
21: ए हो र।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
22: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
22: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
22: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
23: हो नि हुलाकमा जाऊ न,
22: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
22: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
22: ए सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
22: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
24: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
25: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
26: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
26: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
26: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
29: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
30: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
31: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
32: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
33: हेलो
34: हजुर, हेलो,
33: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
34: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
35: हजुर,
34: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
35: दिन त। हेलो, भन्नुहोस् त।
33: हेलो हजुर,
35: हजुर,
33: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
35: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
34: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
35: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
34: ल ल ल, म किन दिन्थे?
26: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
26: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा।

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, आज हामी भजन संग्रह 140 देखि 143 सम्मको खण्डहरू लिएर अध्ययन गर्दैछौ। यी भजनहरूले दुष्टताबाट सुरक्षा, परमेश्वरको न्यायको आशा, नम्र हृदय र कठिन परिस्थितिमा परमेश्वरको मार्गदर्शन खोज्ने प्रार्थनालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
1: हजुरले दिनुभएको यो जानकारीको निम्ति धेरै धेरै धन्यवाद दाई। अनि हामीले जति पनि यो अध्ययनहरू हामीले गरिरहेका छौं, आजको अध्ययनहरूको बारेमा पनि हामीलाई जानकारी तपाईँले दिनुभयो। अनि दाई, विशेष गरिकन जीवनमा कहिलेकाहीँ चाहिँ अन्याय, षड्यन्त्र र दबावहरू चाहिँ आउँछन्, तर त्यस्तो समयमा पनि परमेश्वर हाम्रो आश्रय हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कसरी अझै विश्वास गर्न सक्छौं होला
2: भाइ? भजन संग्रह 140 दाउदले दुष्ट मानिसहरूको हिंसा र षड्यन्त्रबाट बचाउन परमेश्वरसँग पुकार गर्दछन्। उनीहरूका शब्दहरू विष जस्तै छन्, तर दाउदले आफ्नो भरोसा परमेश्वरमा राख्दछन्। उनले स्वीकार गर्छन् कि परमेश्वर नै न्यायी र शक्तिशाली रक्षक हुनुहुन्छ भन्ने सत्यलाई।
1: त्यसो भए दाइ, यी चार भजनहरूले चाहिँ हामीलाई सुरक्षा, पवित्रता, आश्रय र मार्गदर्शनको लागि चाहिँ परमेश्वरप्रति फर्काउन सक्छन्?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ दुष्टता र कठिनाईको बीचमा पनि परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनको सही मार्गदर्शक हुनुहुन्छ। यो कुरालाई ध्यानमा राख्दै आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 140 देखि भजन संग्रह 143 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 140 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्ट मानिसहरूबाट छुटकाराको लागि प्रार्थना। अमित्र, हामीले भजनहरूका पुस्तकहरूबाट अध्ययन गर्दा हामी भजनहरूका त्यस्ता समूहतिर आयौं जुन अंगुरका वा केराका झुप्पा जस्तै थिए। त्यसमा तिनीहरू एक आपसमा उही झुप्पामा सम्बन्धित थिए। भजन 140 चाहिँ अगाडि 139 भजनहरूसँग कुनै सदृश्य सम्बन्ध छैन। भजन 140 अध्यायले चाहिँ आखिरी दिनको अगमबाडी दिन्छ, जब इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरूले ख्रिष्ट विरोधीलाई सामना गर्नेछन्, जो झुट्टा मसी पापको मानिस हो। यो दाउदको प्रार्थना हो। उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा केही प्रकारको दबाव, चाप, संकष्टमा थिए र हामी विश्वास गर्छौं कि यो निश्चय नै पागल राजा साउलबाटको सतावट मुनि दिने थिए। अनि यो भजनसँग तपाईँ र मेरो निम्ति पनि आजकल लागू छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौ। भजन 140 एक पदमा भनिएको छ, हे परमप्रभु, खराब मानिसबाट मलाई बचाउनुहोस्। यो पदमा ख्रिष्ट विरोधीको उल्लेख छ। ऊ खराब दुष्ट मानिस भनिन्दछ, तर युहन्ना भन्छन् कि त्यहाँ धेरै ख्रिष्ट विरोधीहरू छन्। पहिलो युहन्ना 2:18 पदमा भनिएको छ, हे सना केटा केटी हो, आखिरी घड़ी यही हो, ख्रिष्ट विरोधी आउँछ भन्ने तिनीहरूले सुने झैं अहिले पनि धेरैजना ख्रिष्ट विरोधीहरू खड़ा भएका छन्। यसैबाट यो आखिरी घड़ी हो भन्ने हामी जान्दछौ। मलाई यस कुरामा निश्चय छ कि हामी धेरैजनाहरू निश्चय नै खराब मानिसहरूसँग सम्पर्कमा आएका हौला। दाउदको प्रार्थना यो हो कि उसलाई खराब मानिसबाट बचाइयोस्, सुरक्षा गरियोस्। यही नै सेविकाईमा मेरो सधैँ प्रार्थना छ, हे परमेश्वर, मलाई खराब दुष्ट मानिसको शक्ति र प्रभाव मुनि पर्नबाट बचाउनुहोस्। आगे 2 र 3 पदमा भनिएको छ, जसले आफ्ना मनमा खराब कल्पना रच्दछन् तिनीहरू निरन्तर लड़ाईको निम्ति भेला हुन्छन्। तिनीहरूले आफ्नो जिब्रो साँपले जस्तै धारिलो पारेका छन्। तिनीहरूका ओठ मुनि साँबे साँपका विष छन्। पावले रोमी 3:10-18 पदमा उही तरिकामा मानव जातिको बारेमा बताउँछन्। मानिसहरूसँग विषले भरिएका जिब्राहरू छन्। ती जिब्राहरूले एरोम यानी एटम बमले जति नै विध्वंस गर्दछ, आणविक बमले जति नै विध्वंस गर्दछ, बर्बाद गर्दछ, यसले मानिसका इमान इज्जतको बर्बाद गर्दछ र उसको जीवनमा दाग कलंक लगाइदिन्छ। यो अति नै भयानक कुरो हो। आज धेरै ख्रिस्टियन भनौदाहरूसँग त्यस्ता जिब्राहरू हुन्छन्, जस्तो कि सावधान रहन धेरै नै आवश्यक छ। 4 पदमा भन्छन्, हे परमेश्वर, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, अत्याचारी मानिसबाट मलाई जोगाउनुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्। यो दाउदको प्रार्थना हो र महाक्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्त जनहरूले रेमडन्टहरूले पनि यो प्रार्थना गर्नेछन्। यो अनुग्रहको दिनमा ख्रिस्टियनहरूको निम्ति प्रार्थना गर्ने प्रार्थना होइन, तर महाक्लेश अवधिमा हुने र व्यवस्था मुनि रहने मानिसहरूले ईश्वरीय क्रोधको लागि र ईश्वरीय दण्डको इन्साफको निम्ति यो प्रार्थना गर्न सक्छन् र गर्नेछन्। आगे पद 8-10 भनिएको छ, हे परमप्रभु, दुष्टरको इच्छा पूरा हुन नदिनुहोस्, त्यसको खराब युक्ति सफल नगराउनुहोस्, नत्र त तिनीहरू उच्च हुनेछन्। मलाई चारैतिर घेर्नेहरूका शिर चाहिँ तिनीहरूका आफ्नै ओठको उपद्रायले ढाकोस्। जलजलाउँदो भुङ्रो तिनीहरूमाथि ओहरी हुन्, तिनीहरू आगोमा फाली हुन्, गहिरा खाल्डामा फेरि नउठ्ने गरी तिनीहरू फाली हुन्। भजनकार दुष्ट मानिस ख्रिस्ट विरोधीको विरूद्धमा परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। मैले पहिले नै भनिसकेको छु कि यो विश्वासीले प्रार्थना गर्ने प्रार्थना होइन, बरु हामीले रोमी 12:10

अध्याय 19-21 पदमा दिइएको आदेशलाई निर्देशनलाई पछ्याउनु पर्छ, जहाँ भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ, तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। तर तिम्रो शत्रु भकाउँछ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउँछौ। खराबीबाट

उसको व्यक्तिगत इतिहाससँग छ। उसको प्रार्थना केही अज्ञात अनुभवबाट उठ्दछ, तर सम्भवत ऊ साउलबाट भागी हिँडेको बेला यो प्रार्थना आएथ्यो। यस भजनको लागू चाहिँ दुष्टको विरूद्ध अन्तिम संघर्षमा इसरायलका बाँकी भक्तजनहरू रेमनेन्टहरूसँग छ, तर यससँग आज हाम्रो निम्ति पनि सन्देश छ। 141:1-2 पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँमा पुकार गरेको छु, मेरो निम्ति आतुरी गर्नुहोस्। मैले तपाईँलाई पुकार गर्दा आफ्नो कान मतिर थाप्नुहोस्। मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै र मैले हात उठाउँदा बेलुकीको पली जस्तै ठहरियोस्। एकजना टिप्पणीकारले भनेका छन्, दाउद प्रार्थनासँग प्रेममा थिए। उनी महान प्रार्थनाका मानिस थिए मित्र। उसले यो तथ्यको उल्लेख गर्दछन् कि प्रार्थना धूप जस्तै मिठो छ। आज जब हामी येशु ख्रिष्टको नाउँमा प्रार्थना र स्तुति प्रशंसा गर्छौ, त्यो प्रार्थना मिठो धूप जस्तै हो जुन भेट हुने पाल यानि पवित्र वासस्थानबाट टाबरनाकलबाट हारून प्रधान पुजारीले सुनको वेदीमा धूप बाल्दाखेरि माथि जाँदथ्यो। यहाँ भजनकार भन्छन्, मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै ठहरियोस्। अमित्र, मिठो धूप हुनुलाई त्यो प्रार्थना एक परमेश्वरप्रति आज्ञाकारी जीवनद्वारा आधार दिएको हुनुपर्दछ। प्रभु येशूले अति नै स्पष्ट बनाउनुभयो कि यदि परमेश्वरले हाम्रा प्रार्थनाहरूको सुन्नु भएर उत्तर दिएको चाहन्छौ भने हामीले त्यस्तो जीवन जिउनुपर्छ जुन उहाँप्रति आज्ञाकारी हुनुपर्छ। मित्र, हामीले आफूले चाहे अनुसार मन लागे अनुसार जीवन जिएर परमेश्वरबाट हाम्रा प्रार्थनाहरूको उत्तरको आशा गर्नु अति नै ठूलो भूल हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:14-15 पदमा, तिमीहरूले मेरो नाउँमा केही माग्यो भने त्यो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मित्र, यदि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिएको चाहनुहुन्छ भने तपाईँ आज्ञाकारी बन्ने पर्छ। हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ। हाँ, तर उही समयमा हामीले त्यस्तो जीवन पनि जिउनुपर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। 3 पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। दाउद भन्छन्, हे परमेश्वर, मेरो मुख र मेरो जीवनलाई एक आपसको विरूद्ध विपरीत हुन नदिनुहोस्। अर्को शब्दमा, मुखले आत्मिक कुरा प्रभुको कुरा गर्ने, तर जीवनले चाहिँ त्यस्तो ठिक विपरीत, त्यस कामको ठिक विपरीतको संसारिक जीवन जिउन, शैतानको काम गर्ने जीवन नदिनुहोस्। अनि हामीले पनि यसरी प्रार्थना गर्न आवश्यक छ। भन्छन्, हे परम प्रभु, मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। अनि 4-5 पदमा भनिएको छ, अधर्मका काम गर्नेहरूसित र दुष्ट कामहरू गर्न मेरो हृदय कुनै खराब कुरातिर नढल्काउनुहोस् र मैले तिनीहरूका स्वादिलो भोजन खान नपरोस्। धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दया झैं हुनेछ। तिनले मलाई चेतावनी दिउन्, त्यो मेरो शिरमा तेल झैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो यो खराब दुष्ट संसारमा काम गर्दछन् र आफ्नो जीविकापार्जन गर्दछन्। त्यहाँ कुनै प्रश्न छैन कि तिनीहरू हरेक दिन दुष्ट खराबको विरूद्धमा सामना गर्दछन्। र एक भनाइ छ जुनले यसरी भन्छ, नौका वा नौ समुद्रमा हुनुपर्दछ, तर यो दयनीय कुरा हो जब समुद्र चाहिँ नौका वा नौमा हुन्छ। जब कुनै मानिस संसारमा रहन्छ र संसारले जस्तै काम व्यवहार गर्छ र पूरा हप्ताभरि शैतानको बच्चा जस्तै जिउँछ, उसले आइतबारमा स्वर्गीय पिताबाट आफ्नो प्रार्थनाको उत्तरको आशा गर्न सक्दैन। भजन संग्रह 66:18 पदले भन्छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। परमेश्वरले दुष्टहरूको प्रार्थनाको सुन्न प्रतिज्ञा गर्नुभएको छैन। त्यसको सट्टामा हामीलाई भनिएको छ याकुब 5:16 पदमा, धार्मिक मानिसको निवेदनले यानि प्रार्थनाले धेरै ठूलो काम हुन सक्छ। पहिलो युहन्ना 3:22 पदले भन्छ,

0: औ हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौ र उहाँको दृष्टिमा मन पर्ने कुराहरू गर्छौ। मित्र, दाऊद चाहन्थ्यो कि परमेश्वरले उसको मुखको ओठका ढोका बन्द गर्नु भएको, उनी कुनै खराब दुष्ट कुराहरूमा आफ्ना हृदयलाई झुकाउ गर्न चाहँदैनथे। मित्र, हामीले उसको नमूनालाई पछ्याउनु पर्छ। यदि सर्वशक्तिमान परमेश्वरको सामने हाम्रा प्रार्थनाहरू अति नै प्रभावशाली भएका चाहन्छौ भने, भजन संग्रह 141:8-9 पदमा भनिएको छ, 141:8-9 हे मेरा परम प्रभु परमेश्वर, निश्चय मेरा आँखा चाहिँ तपाईँतिर रहन्छन्, तपाईँमा नै मैले भरोसा गरेको छु, मेरा आत्मालाई असहाय नतुल्याउनुहोस्, तिनीहरूले मेरो निम्ति थापेको पासुबाट र अधर्म काम गर्नेहरूको धरापबाट मलाई जोगाउनुहोस्। दाऊद प्रार्थना गर्छन् कि उनी दुष्टहरूको पासुमा पर्न नसकुन्। शैतानले हामीलाई हरेक समय पासुमा पार्न प्रयत्न गर्दछ र उसले सबै प्रकारका उपायहरूको प्रयोग गर्छ। अभाग्यवश हामी त्यसको धेरै फन्दा पासुहरूको बारेमा त्यति सचेत छैनौ। मेरो मित्र, दुष्टबाट बचाइनेको निम्ति प्रार्थना गरौ, ताकि हाम्रा प्रार्थनाहरू प्रभावशाली प्रार्थना हुन सकोस्। मित्र, त्यसपछि हामी 142 अध्यायतिर पनि लागौं। यसको विषय हो दाउदको कष्टहरूको आरम्भ। यो कुराको याद राखौं कि यो मस्किल नामक भजन हो, यानि शिक्षा दिने भजन। यसबाट तपाईँ र मेरो केही कुरा सिक्न सक्छौ। यो फेरि दाउदको महान प्रार्थना हो। उसले यो प्रार्थना कहिले र कहाँ प्रार्थना गरे? यस भजनको उपशीर्षकले यसको उत्तर दिन्छ, गुफामा भएको बेला यो प्रार्थना गरे। भजन संग्रह 142:1 पदमा भनिएको छ, उच्च स्वरमा म परमप्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परमप्रभुमा अन्तर्विन्ती गर्छु। हामीलाई भनिएको छैन कि यो समयमा उनी कुन गुफामा छिपिरहेका थिए। पहिलो समुएल 14 अध्यायमा इन गेडीको गुफाको उल्लेख छ, अनि त्यहाँ अदुल्लामको गुफा छ, जहाँ सबभन्दा पहिले दाउद साउलबाट भाग्दाखेरि त्यहाँ छिपिने गएका थिए, यानि छिपेका थिए। अनि यी दुवै गुफा छिपिन योग्यका ओडारहरू गुफाहरू थिए। मेरो विचारमा यो भजन लेख्दा दाउद यो अदुल्लामको ओडारमा थिए। अनि हामी जान्दछौ कि यस समयमा पहिलो समुएल 22:2 पद अनुसार कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना दाउद कहाँ जम्मा भए। अहिले यस समयमा उसको प्रार्थनाको सुन्नुहोस्। पद्मा भनिएको छ, म मेरो दुःख पुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, अर्को शब्दमा दाउले परमेश्वरको सामने आफ्नो जीवनमा र हृदयभित्र भएका हरेक कुरा राखिदिए। यही नै तरिकामा तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। दाउले भने, म मेरो दुःख पुकार उहाँका सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, तपाईँ हरेक कुरा आफ्नो परीक्षाको बारेमा भन्न सक्नुहुन्छ, आफ्नो जीवनको व्यथाहरू उहाँलाई भन्न सक्नुहुन्छ। मित्र, दाउदसँग सर्वशक्तिमान परमेश्वरसँग अद्भुत सम्बन्ध थियो र उसले आफ्ना हृदयका कुराहरू सबै बताए। अमित्र, दाउद किशोर हुँदा उसलाई इसरायलको राजाको रूपमा अभिषेक गरिएका थिए। राजा साउलको महलमा त्यो पागल राजाले दाउदतिर भाला फ्याँके, उसलाई भित्तामा उन्ने हिसाबले, तर उसले निशाना गुमाए र दाउद आफ्नो जीवनको लागि भाग्नु परेको थियो। उसले गुनासो गरे कि उसलाई शिकारीले आफ्नो शिकारलाई पिछा गरे झैं शिकार जस्तै थिए, उसलाई कुनै पनि समय मारिन सकिन्थे, त्यसकारण उसले जीवन बचाउनु भाग्नु पर्यो। त्यस परिस्थितिबाट यो जवान मानिसले आफ्नो हृदयबाट परमेश्वरलाई उच्च स्वरले पुकार्छन्। अनि तीन पदमा भन्छन्, मेरो आत्मा म भित्र खिन्न हुँदा तपाईँले मेरो बाटो जान्नुहुन्छ, म हिँड्ने बाटोमा तिनीहरूले मेरो निम्ति पासो लुकाइरहेका छन्। तिनीहरूले दाउलाई पासोमा हाल्न प्रयत्न गरे, दाउदले सहायताको निम्ति परमेश्वरतिर हेरे र परमेश्वरले उसलाई अगुवाई गर्नुभयो। चार पदमा भनिएको छ, मेरो दाहिने हातपट्टि आँखा फर्काएर हेर्नुहोस्, किनभने मलाई चिन्ने कोही छैन, मेरो निम्ति कहीँ शरण छैन, कोही मानिसले मेरो आत्माको वास्ता गर्दैन। मित्र, यो नै दाउदको परिस्थिति थियो, उसको स्थिति थियो जब उसले साउलको दरबार महललाई सर्वप्रथममा छोडे थिए आफ्नो जीवन बचाउनको निम्ति। तर त्यसपछि जुन हामीले देखिसकेका छौं, 400 मानिसहरू उनी कहाँ आए। उसले जान्दथ्यो कि यो सहायता सपोर्टको लागि परमेश्वर नै जवाबदेह हुनुहुन्थ्यो, उहाँले नै यो गर्नुभयो। अनि पाँच पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँको पुकार गरे, मैले भने तपाईँ मेरो शरण स्थान र जीवित थरको देशमा मेरो भाग हुनुहुन्छ। त्यहाँ दुई कुराहरू छन् हामीले नोट गर्नुपर्नेछ। उनी गुफामा छिपिए, यदि उनी त्यहाँ नछिपिएको भए साउले उसलाई मार्नेथे। तर तपाईँ यो सोध्नुहोला, उसले त परमेश्वरमा भरोसा गरिरहेका थिए। हाँ मित्र, उसले परमेश्वरमा भरोसा गरिरहेका थिए, तर परमेश्वर चाहनुहुन्थ्यो कि उसले आफ्नो चेतनाको, आफ्नो कमन सेन्सको प्रयोग गरेको। अनि हामीलाई पनि यही परमेश्वरबाट सन्देश छ। त्यसपछि लगतै भजन 143 अध्यायतिर लागौ। यहाँ हामी देख्छौ सहायताको लागि दाउदको तत्कालिक बिन्ती, प्रार्थना। यो दाउदको अर्को महान भजन हो, यो सहायताको लागि तत्कालिक बिन्ती हो। दाउदसँग कुनै समाधानहरू छैन र उसले आफ्नो हृदय परमेश्वर कहाँ खोल्छन्। भजन संग्रह 143 पद 1 भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्तीमा कान थाप्नुहोस्, आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाब दिनुहोस्। दाउदले उत्तरको लागि परमेश्वरको धार्मिकता र विश्वासयोग्यताको अपील गर्दछन्। के त्यही नै विश्वासले गर्नु पर्दैन जब उसले पाप गर्छ? पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौं भने उहाँ हाम्रा पापहरूको क्षमा गर्न र सम्पूर्ण अधार्मिकताहरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँ सत्यता यानी विश्वासयोग्य र धार्मिक हुनुहुन्छ। दाऊ जस्तै हामी उहाँको धार्मिकता र उहाँको सत्यता विश्वासयोग्यताको आधारमा परमेश्वर कहाँ अपील गर्छौ। यो भजन अद्भुत प्रार्थना हो र यो तपाईँ र मेरो अनुभवमा फिट हुन सक्छ, मेल हुन सक्छ। अनि यो इसरायल राष्ट्रको पनि बिन्ती हो। यो नै तिनीहरूको आशा हो जब तिनीहरू आफ्ना दुर्दशा संकष्टको समयमा परमेश्वरबाट सहायताको लागि पुकार गर्छन् र परमेश्वरले तिनीहरूलाई निरुत्साह गर्नुहुने छैन। इसरायलसँग व्यवहार गर्ने काम परमेश्वरले सिध्याउनु भएको छैन। मिका 7:20 पदमा हामी पढ्छौं, तपाईँले तादीका हाम्रा पिता पुर्खासँग गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। अनि प्रस्थान 2:24-25 पदमा हामीलाई भनिएको छ, परमेश्वरले तिनीहरूका सुस्केरा सुन्नुभयो र अब्राहम, इसहाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। किन परमेश्वरले इसरायलको त्यो अवस्था थाहा पाउनुभयो? किनभने उहाँ विश्वासयोग्य र धर्मी परमेश्वर हुनुहुन्छ। रोमीमा पाउले आज इसरायलको समस्या के हो सो बताउँछन्। रोमी 10:3 पदमा भनिएको छ, किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको अधीनतामा रहन सकेनन्। अनि यो नै अन्य जातिहरूको आज समस्या हो। तिनीहरू धर्मको निम्ति काम गरिरहेका छन्। तिनीहरू परमेश्वरलाई खुशी पार्न केही काम गर्न प्रयत्न गरिरहेका छन्। मित्र, उहाँले पहिले नै तिनीहरूको निम्ति सम्पूर्ण कुरा गरिसक्नु भएको छ। उहाँले पापको दण्ड तिर्न क्रूसमा आफ्नो पुत्रलाई मर्न पठाउनुभयो। मित्र, तपाई उहाँलाई तब खुशी पार्न सक्नुहुन्छ जब उहाँले तपाईँको निम्ति गर्नुभएको त्यो क्रूसको कामलाई ग्रहण गर्नुहुन्छ। रोमी 10:4 पदले भन्छ, किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। त्यसपछि पद छमा भनिएको छ, म मेरो हात तपाईँ तिर पसार्छु, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। मित्र, त्यो जग्गा अति नै सुक्खा मरुस्थल स्थान हो, त्यहाँ खाली बालुवा मात्र छ। जब वर्षा हुन्छ, वर्षालाई त्यहाँको त्यो तातो बालुवाले माटोले पिइहाल्छ। यहाँ भजनकार भन्छन्, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। अहिले दाउदको पुकारको सुन्नुहोस्, सात पदमा भनिएको छ, मलाई जवाब दिन चाँडो गर्नुहोस्, हे परम प्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्र त मेरो आत्मा निराश हुन्छ, नत्र त म खाडलमा पर्नेहरू झैं हुनेछु। दाउद परमेश्वरलाई भनिरहेका छन्, तपाईँ मेरो सहायता हुनुहुन्छ। पद आठदेखि दशमा भनिएको छ, बिहान तपाईँको करुणा मलाई सुन्न लाउनुहोस्, किनकि तपाईँमा नै म भरोसा गर्छु, जुन मार्गमा मैले चल्नुपर्छ त्यो मलाई जान्न दिनुहोस्, किनकि म मेरो मन तपाईँतिर लगाउँछु। हे परम प्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, म लुक्न भनी तपाईँ कहाँ भाग्दै आउँछु, तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको आत्मा भला छ, मलाई सोझो बाटोमा डोर्याउनुहोस्। मित्र, यसले परमेश्वरमा दाउदको महान विश्वास भरोसाको प्रकट गर्दछ। उसको जीवनमा संसारमा एउटै भरोसा थियो, विश्वास थियो, त्यो परम प्रभु परमेश्वर। उसको एउटै शरण थियो, त्यो हो परम प्रभु परमेश्वर। उहाँ मात्र तिनको केवल आशा र शरण हुनुहुन्छ। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, हरेक परमेश्वरको सन्तानको दैनिक प्रार्थना हुनुपर्छ। प्रभु, हामी हरेकलाई यो ज्ञान, यो बुझ्ने मन दिउन्। प्रभु, आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि बाहिरी समस्या मात्र होइन, हाम्रो भित्री जीवन पनि परमेश्वरको नियन्त्रणमा चाहिँ हुनुपर्छ। साथै भजन संग्रह 142 चाहिँ धेरै व्यक्तिगत लाग्यो म आफैलाई चाहिँ। जब सबैले साथ छोड्छन् तब पनि परमेश्वर नै साँचो शरण स्थान चाहिँ हाम्रो हुनुहुन्छ र उहाँ नै हामीसँग चाहिँ सधैँभरि रहिरहनुहुन्छ भन्ने कुराले चाहिँ मेरो हृदयलाई एकदमै भित्रदेखि छोएको छ।
2: हो नि त भाइ, यी भजनहरूले हामीलाई बाहिरी शत्रुबाट सुरक्षा, हाम्रो बोली र हृदयको पवित्रता साथ परमेश्वरले एक्लोपनको समयमा पनि हामीलाई छोड्नुहुन्न भन्ने सत्यलाई सिकाउँछ। उहाँ हाम्रो सुरक्षित स्थान, हाम्रो आश्रय र हाम्रो बल हुनुहुन्छ भन्ने कुरालाई पटक पटक हामीलाई बताइरहेको छ।
1: साँच्चै नै राई, त्यसो भए आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा सुरक्षा खोज्न, हृदय शुद्ध राख्न, उहाँमा मात्र आश्रय लिन र उहाँको मार्गदर्शन चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँदछ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी हाम्रो डर र समस्यामा परमेश्वरलाई पुकारिरहेका छौं? के हाम्रो हृदय र बोली शुद्ध छ? के हामी उहाँको मार्गदर्शनमा हिँडिरहेका छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, यदि तपाईँ आज दबाव, डर वा एक्लोपनमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको शरण हुनुहुन्छ, उहाँ तपाईँलाई कहिले छोड्नुहुन्न।
2: हजुर, त्यसैले आउनुहोस्, हामी उहाँमा भरोसा गरौं, उहाँको करुणामा समर्पित हौं र उहाँको आत्माको मार्गदर्शनमा जीवन बिताऊ। परमेश्वरले हामी हरेकलाई सुरक्षा दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420979797।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्छ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्।

0: सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
0: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
0: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
0: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
0: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait, just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6602-442 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
1: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बा एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं मुख्य शीर्षकहरूबाट। पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको धुवाचौरमा सबैभन्दा धेरै वर्षा। नेपाल चीनको सीमानामा विपदको चौथो दिन मृतकको संख्या 586 जना पुग्यो। 2478 जना बेपत्ता। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने सांस्कृतिक पर्व गाई जात्रा आज विविध कार्यक्रमको साथ मनाइँदै विपदहरूमा दलहरू एकजुट। बाढ़ी पीड़ितको उद्धार र राहतमा सक्रिय। बाढ़ी र पहिरोको कारण मुलुकका विभिन्न राजमार्ग अवरूद्ध। नेपाल ए पोजी ब्याक्टेरिया विरूद्ध सुखद अन्त्यको खोजीमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाको दुबाचौरमा मौसम मापन केन्द्रमा 19.6 मिलिमिटर वर्षा मापन गरिएको हो। हाल कोशी प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार यो क्षेत्रहरू आसपासका भूभागमा थप वर्षा हुने सम्भावना पनि गरिएको छ। वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमहरूलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ। एलम्बु खबरमा राष्ट्रिय खबर। चीन नेपाल चीन सीमा क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोमा परि दुवै देशमा कम्तीमा 586 जनाको मृत्यु भएको छ। महाविपदको चौथो दिनसम्म 2478 जना अझै पनि बेपत्ता भएका छन् र पछिल्लो विवरण अनुसार नेपालतर्फ 589 जनाको मृत्यु भएको छ भने 1924 जना बेपत्ता भएका छन्। चीनको सिजाङतर्फ भने 7 जनाको मृत्यु भएको छ भने 554 जना बेपत्ता भएको स्थानीय संचार माध्यमले जनाएको छ। बुधबार हिमाली क्षेत्रमा हिम नदी भत्किएपछि आएको ठूलो बाढ़ी र पहिरोले नेपालका रोसुवा र नुवाकोट सहितका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यसको असर चीनको सिजाङ श्वेत क्षेत्रको ग्याङरोङ बन्दरगाहसम्म पुगेको थियो। बाढ़ी र पहिरोले सड़क, पुल, जलविद्युत आयोजना र अन्य भौतिक क्षतिमा संरचनामा ठूलो क्षति पुर्याएको छ। चीन र नेपालले प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी राखिएको छ र ग्याङडोङ क्षेत्रमा पहिरोको कारण बनेको अवरूद्ध तालबाट थप बाढ़ी आउन सक्ने जोखिमका कारण शुक्रबार केही समय उद्धार कार्य रोकिएको थियो र हवाई निरीक्षण गरेर अन्य प्राविधिक अध्ययनपछि आपतकालीन जोखिम व्यवस्थापन गर्न सकिने देखिएपछि उद्धार कार्य पुनः सुचारू गरिएको हो। सिनियर उद्धार टोली ग्याङडोङ सीमा नाका पुगेको छ। उद्धार टोलीले त्यहाँ ठूलो क्षति भएको र सीमा नाका अधिकांश संरचना ध्वस्त भएको अधिकारीहरूले बताएको छ। घटनास्थलमा उद्धारकर्मीले बेपत्ता भएको व्यक्तिहरूको खोजी कार्य गरिरहेका छन् र हिमाली क्षेत्रमा अझै पनि वर्षा भइरहेकाले थप बाढ़ी पहिरो र हिमालबाट आउन सक्ने जोखिमलाई मध्यनजर राखेर उद्धार र खोजी कार्य पनि भइरहेको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विविध कार्यक्रमको साथ मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजको दिन गाई जात्रा वा मानिसलाई गाईको रूपमा सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसै गरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ। राज प्रताप मल्लले पुत्र शोकले विवाह विहल बनेकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउनका लागि यो पर्व शुरू गरिएको ऐतिहासिक तथ्य रहेको छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पनि पाइन्छ। गाई जात्रा हनुमान ढोका स्थित राजपत्र प्रसाद राजदरबार भएर जानुपर्ने र अहिलेसम्म पनि कायम रहेको छ। देशका विभिन्न शहरमा गाई जात्रा
मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक पनि देखिने गर्दछ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रसन्न सामाजिक विकृति विसङ्गी व्यङ्ग्यात्मक प्रदर्शन नाच गान र मृत व्यक्तिको सम्झनामा रामायणको करूणा रसका गीतहरू पनि गाइन्छ। गाईजात्रा पर्व विशेष गरी काठमाडौँ उपत्यका लगायतका बनेपा धुलीखेल पनौती बारविसे त्रिशुली दोलखा खोटाङ भोजपुर सैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौडा र पोखरा लगायतका नेवार समुदायका मानिसहरूको विशेष उपस्थितिमा रहेको यस शहरमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। यस अवसरमा सरकारले काठमाडौँ उपत्यका सार्वजनिक विदा दिने गरेकोमा यस वर्ष भने शनिबारको सार्वजनिक विदाकै दिनमा यो पर्व परेको छ। बुधबारदेखि बिहान चीनको तिब्बतबाट रसुवागढ़ी भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म 166 जनाको विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको छ। भाद्र तेह्र गते आज बिहान 8 बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 166 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। आज सेनाको हवाई साधन मार्फत टिमुरे च्याप्रवेशी धुन्छे र मैलुङ इलाकाबाट विदेशी नागरिकहरूको उद्धार गरेको छ। उद्धार गरिएका विदेशीहरूमा 113 जना भारतीय 26 जना चिनिया 15 जना कोरियन 4 जर्मन 2 अमेरिकी र 2 इटालियन र 1 ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका 191 जना सहित हवाई मार्गबाट 2265 जना र स्थल मार्ग हुँदै 200 जना गरी कुल 2465 जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा र राहत वितरणका काम पनि निरन्तर चलिरहेको छ। त्रिशुली र धुन्छेमा विस्थापित आपतकालीन उपचार केन्द्रहरूबाट हालसम्म 1706 जनाले उपचारको सेवा लिएको छ र प्रभावित जिल्लाहरूमा खोजी उद्धार राहतका लागि पनि 6700 भन्दा बढ़ी नेपाली सेनाका जवानहरू परिचालन भइरहेका छन्। काठमाण्डुबाट त्रिशुलीसम्म स्थल मार्ग र त्यहाँबाट हेलिकप्टर मार्फत टुवनेलमा 3600 केजी मैलुङमा 500 केजी र बेत्रावतीमा 220 केजी राहत सामग्री पुर्याइसकेको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि भाद्र 12 गतेदेखि नै टुवनेल इलाकामा नेपाली सेनाका 84 जना सहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी 146 जनाको संयुक्त टोली खटिरहेका छन्। राजनीतिक मुद्दामा फरक फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू यति बेला रसुवाको बाढ़ीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएको छ। बाढ़ी पीड़ित उत्पन्न मानवीय संकटमा सत्तारूढ़देखि प्रतिपक्षमा रहेका दलहरू आआफ्नै ढंगले उद्धार राहतको साँझ जिम्मेवारीका रूपमा जुटेका छन्। दलहरूले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतका लागि आआफ्नो पार्टी पंक्तिलाई खटाएको छ। संयुक्त राष्ट्रिय रासोपाले संयुक्त पार्टी रेड आरएटी मार्फत सुरक्षा निकायहरूको समन्वय उद्धार र राहत कार्यमा खटिनका लागि निर्देशन दिएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यको अनुसार उद्धार र राहतको संयोजनको जिम्मा ऱ्याडका पूर्व संयोजक आशिष थापालाई दिएको छ। महामन्त्री आचार्यले 10 भदौमा विज्ञप्ति जारी गर्दै केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी समिति सदस्य र शुभेच्छकहरूलाई स्थानीय प्रशासन र निकायसँग समन्वय गरेर उद्धार र राहत कार्यमा सक्रिय हुन निर्देशन समेत दिएको थियो। बाढ़ी र प्रभावित पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध सृजना भएको छ। नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेश कोशी लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सड़क खण्डहरू यति बेला प्रभावित भएका छन्। बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण यातायात प्रभावित भएको छ। सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 कोदारीमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने रसुवाको त्रिशुली मैलुङसा प्रवेशी सड़क खण्ड र नुवाकोटको मुख्य राजमार्गहरू बाढ़ीका कारण पूर्ण रूपमा बन्द नै भएको छ र बीपी राजमार्ग काभ्रेको कान्ति लोकपथ मकवानपुरमा बाढ़ीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालन

बिहान 4 बजेसम्म र कान्ति लोकपथ साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म चलाउन निषेध गरिएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। इरानको तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक सतर्कताहरूको सूची तयार गर्न थालेको छ। इरानी सुरक्षा प्रमुख महसिन रिजाईको अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्नो मागहरू तयार गरिरहेको छ र अमेरिकाले ती माग पूरा गर्न व्यावहारिक कदम चालेपछि मात्रै जलमार्ग खोलिने संकेत पनि भएको छ। र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह मान अल थानीले हिजो जेजो तेहरानमा पुगेर इरानी अधिकारीहरूसँग वार्ता समेत गर्नुभएको छ। खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल ए पुरूष क्रिकेटको टोली आज भिक्टोरिया सीए 11 खेल्ने भएको छ। डार्विन स्थित मरोरा क्रिकेट मैदानमा यी दुई टोली बीच खेल अपरान्ह 1:15 खेल हुने शुरू हुनेछ। सेमीफाइनल दौड़बाट बाहिरिसकेका नेपाल सान्त्वना जितको खोजीमा छ। नेपाल 4 अंकसहित तालिकाको 7 स्थानमा छ। जारी प्रतियोगितामा 5 खेल खेलेको नेपालले 3 खेलमा 2 हार र 2 खेलमा जीत निकालेको छ। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 र दोस्रो खेलमा बंगलादेशसँग 11 रनले भार बिहोरिसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। पछिल्लो 1 घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा सबैभन्दा धेरै वर्षा। नेपाल चीन सीमानाका विपदको जोखिम को चौथो दिन मृतकको संख्या 586 पुग्यो। 2478 जना बेपत्ता। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने सांस्कृतिक पर्व गाई जात्रा आज विविध कार्यक्रमको साथ मनाइँदै विपदमा दलहरू एकजुट। बाढ़ी पीड़ितको उद्धार राहतमा सक्रिय। बाढ़ी र पहिरोको कारण मुलुकका विभिन्न राजमार्ग अवरूद्ध र नेपाल ए भ्याक्टोरिया विरूद्ध सुखद अन्त्यको खोजीमा। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: तार बनाओ, सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: Break time.
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-67 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पशु कहाँ होला भनेर खोज्दैछ हो नानी
0: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
6: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: ल मामा, तपाईँको बगैँचामा फूल फुल्या रहेछ। भान्जाहरू दुईजनाले मन पराउनु भएछ। के छ त मामाको विचार?
1: मेरो विचार भन्दा पनि मामा, छोरीहरूको चाहिँ विचार के छ कुनी तामामेमे?
0: अनि नानीहरू के छ त विचार?
2: अब सगुन पोङै लिएर आउनु भएको छ।
3: हाम्रो त विचार मिलिसक्यो तामामेमे।
4: अब छोरीहरूको विचार त मिलिसकेको छ मामा, यो सगुन लिनुहोस्।
5: हामी चारजनाको त दिउँसै विचार मिलेको नि मामा।
0: ओहो, कुरा यस्तो पो रहेछ यिनीहरूको।

0: wait just a minute. We will return back.
1: ओइले के पारो ओइ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849213727।
7: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
8: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
9: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
9: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
7: मायाको चिनो,
9: मेडल,
7: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
7: कस्टमाइज्ड कप प्रिन्ट,
9: मेटल फोटो प्रिन्ट।
7: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
9: कन्ट्याक्ट नम्बर 9841924274।
10: अरुलीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेज डिलक्स रूम विथ एसी, हॉट एंड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टोरेंट एंड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिली एंड जॉयफुल एनवायरनमेंट। कस्टमर सेटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सांगे चुगरी नगर पालिका 5 सिंधुपाल्चो। ईमेल होटल अरुणिको @gmail.com। कॉन्टैक्ट 0116206986082293। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सांगे चुगरी नगर पालिका 5 सिंधुपाल्चो।
11: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि

0: परम्परागत विषादि नै प्रयोग गर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल शुरू गरौँ. हुन त
2: हुन्छ.
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बो.
5: हेर
6: त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन.
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ.
11: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
10: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842404054.
7: मानसिक समस्याबाट बच्ने उपायहरू.
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
8: असल साथीहरूसँग मात्रै संगत गरौं.
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
8: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: झेली बुढा
1: त्यसो भए नखेल्न त झेलीसँग
2: नखेल्ने भाइ नखेल्ने यत्रो स्थिति
1: ल म पनि उठे अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
0: होइन चेस खेलेर को ठुलो मान्छे भएको छ र
1: त्यो त छैन
2: बम आखाउ
1: बम आखा
2: सेम तामा बेलारी क्लाङबारी खाऊ
0: तागाई तागाई ना आखलाङ

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
0: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
6: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: ओइले के पारो ओइ मित्र, यो रुमसँगले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो सानो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 29 13 27।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। डिलक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कॉन्टैक्ट 011-620-326-9860-982293। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा शांगा सुगड़ी नगर पालिका 5 सिंधुपाल।
10: एलम्बू FM 89.6 MHz।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: Elambu Break Time.
1: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक.
0: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
0: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य.
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल. ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842404054.

0: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: अरे मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हे मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849213727
5: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज

0: time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बो खबरमा स्वागत छ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरू। रसवाबाडी अपडेटमा 116 सब फेला, 2301 जनाको उद्धार। राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़। यूएईले 1 करोड़ डलर सहयोग गर्ने। 3A सुरुङ खोल्न 82 सुरक्षाकर्मी खटिए, उद्धार गरिएका व्यक्ति र सब घरसम्म पुर्याउन लाग्ने खर्च बागमती सरकारले दिने। र काशीलाई हराउँदै रविन्द्र डाट रोड टु यूसीएफएसीको फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। पछिल्लो 1 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा च्यौर मौसम मापन केन्द्र गरिएको छ। 19.6 मिलिमिटर वर्षा मापन भएको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्व मौसम अनुमान महाशाखाका अनुसार सो क्षेत्रहरू र आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ। वर्षा जारी क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अप्नाउन समेत सम्बन्धित सबैमा आग्रह गरेको छ। अब राष्ट्रिय खबर। रसुवाको भोटेकोसी नदी लगायतका क्षेत्रमा आएको भीषण पहिरो र बाढ़ीमा परिमृत्यु हुनेको संख्या बढ़दै गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म 616 जनाको मृत्यु भएको पुष्टि गरेको छ। तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी चितवनमा 230 वटा सफेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा 158, गोर्खामा 48, नवलपरासी पश्चिममा 47, धादिङमा 45, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 जनाको सब फेला परेको हो। विपदमाझ परेका 2301 जनाको उद्धार गरिएको छ, जसमध्ये नुवाकोटबाट 1622 जना, रसुवाबाट 676 जना र धादिङबाट 3 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 पुगेको छ। उद्धार तथा राहत कार्यालयका कार्यका लागि देशभर 4811 जना प्रहरी कर्मचारी परिचालित गरेको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि 4 अर्ब 38 करोड़ सहयोग जुटेको छ। भोटेकोसीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, विपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4 अर्ब 38 करोड़ 8,52,252 रूपियाँ संकलन भएको छ। यो 9 वटा वाणिज्य बैंकमा खातामा जम्मा भएको रकम हो। थप 2 बैंक हिमालयन र लक्ष्मी बैंकमा 6,80,618 अमेरिकी डलर, करिब 10,38,00,000 रूपियाँ जम्मा भएको सचिवालयले जनाएको छ। राहत कोषमा सूर्य नेपाल प्रहरीले 15 करोड़ रूपियाँ सहयोग गरेको छ। कोषमा पद्म ज्योति समूहले 1 करोड़ सहयोग गरेको छ। यस्तै संयुक्त अरब इमिरेट्स यूएईले नेपालको बाढ़ी प्रभावितका लागि 1 करोड़ अमेरिकी डलर सहयोग गर्ने भएको छ। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानको निर्देशनपछि सहायता कोष घोषणा गरिएको खलिज टाइम्स जनाएको छ। यूएईले आकस्मिक मानवीय सहयोग स्वरूप आर्थिक सहयोग गरेको हो। सो राहत रकम यूएड एण्ड एजेन्सी मार्फत नेपाल पठाइने समाचारमा उल्लेख गरेको छ। चीनले नेपाललाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका 2 कार्गो विमान र सुरुङ सम्बन्धी विज्ञहरूको 2 टोलीसँगै नेपाल सरकारलाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउने भएको हो। रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसको उद्धारका लागि 82 जना सुरक्षाकर्मी खटाइएको छ। सुरुङको मुख खोतल्ने तथा सुरुङभित्र फँसेका मानिसको खोजीलाई तीव्र बनाउन नेपाली सेनाका 62 सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 20 जना सहित 82 जनाको संयुक्त टोली खटिएका हुन्। सुरुङको मुख खोल्ने प्रयास 2 दिनदेखि जारी छ। आज पनि बिहानैदेखि कामलाई थप गति दिएको हो। सुरुङभित्र मानिस फँसेको जानकारीपछि उद्धार टोली परिचालन गरी प्रवेशद्वारमा जमेको लेदो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ। यो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ। यसैबीच उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशुली पुगेको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिनेछ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरण पार हुन्छन् भन्ने धार्मिक विश्वास र राजा प्रताप मल्लले पुत्र शोकले विवल भए कि आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नु पर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रसन्न तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हाँस्य व्यङ्ग्यको प्रचलन चलेको हो भने जनश्रुति पाइन्छ। गाईजात्रा हनुमान ढोका स्थित राजप्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए तापनि उपत्यकामा यसको विशेष रौनक देखिनेछ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रसन्न सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीतहरू पनि गाइन्छ। गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा धुलीखेल पनौती बाह्रविसे त्रिशुली दोलखा खोटाङ भोजपुर सैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौडा र पोखरा लगायत नेवार समुदायका मानिसहरूको विशेष उपस्थिति रहेको शहरहरू धुमधाम साथ मनाइरहेछ। हेलम्बु खबरमा अब विदेशको खबर। इरानको तेहरानको हर्जुम हमुर्ज जलमार्ग खुलाउन आवश्यक शर्तको सूची तयार गर्न थालेको छ। इरानी सुरक्षा प्रमुख मोहसेन रिजाईका अनुसार मध्यस्थकर्ताको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिएको हो। उहाँले अमेरिकाले ती माग पूरा गर्न व्यावहारिक कदम चालेपछि मात्रै जलमार्ग खोलिने संकेत दिनुभएको छ। लम्बु खबरमा अब खेलकुदको खबर। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी20 सिरिज नेपाल ए पुरूष क्रिकेट टोलीले भिक्टोरिया सीए 11 विरूद्ध आज खेल्दैछ। डार्विन स्थित मारारा क्रिकेट मैदानमा हुने यो खेल दुई टोलीबीच खेल हुँदैछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। नसुवा बाढ़ी अपडेटमा 616 सब खेला 2301 जनाको उद्धार। राहत कोषमा जम्मा भयो 4.38 अर्ब यूएले 1 करोड़ डलर सहयोग गर्ने। रूम खोल्न 82 सुरक्षाकर्मी खटिए। उद्धार गरिएका व्यक्ति र सब घरसम्म पुर्याउन लाग्ने खर्च बागमती सरकारले दिने। र काशीलाई हराउँदै रबिन रोड टु एसीएफको फाइनलमा प्रवेश। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एथेन्जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-67 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
5: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
5: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-0-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
7: LMBFM 89.6 MHz

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आई सिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवामा बाढ़ीमा परि आज दिउँसो 4 बजेसम्म 669 जनाको मृत्यु, 2301 जनाको उद्धार। रसुवा बाढ़ीमा व्यवहारिक शव व्यवस्थापन शुरू, डीएनए सुरक्षित राखिँदै। नेपाली कांग्रेस इतर पक्षद्वारा 15 महाधिवेशनको छिट्टै कार्यतालिका ल्याउने घोषणा। नेपाल टेलिकमको त्रिशुली 3A साइट पुनः संचालनमा आयो। राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़। यूएईले 1 करोड़ डलर सहयोग गर्ने। जिम्बाब्वेमा मिनी बस र ट्रक ठोकिँदा 27 जनाको मृत्यु। र अस्ट्रेलियामा जारी टप T20 सिरिजमा नेपाल ए ले आज आफ्नो अन्तिम खेल खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा र नुवाकोटमा आएको विनाशकारी विपदबाट प्रभावित परिवारका लागि सिन्धुपाल्चोक निर्माण व्यवसायी संघले राहत र सहयोग रकम संकलन गर्ने भएको छ। संघका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले निर्णय व्यवसायी व्यक्ति र विभिन्न संघ संस्थाबाट सहयोग रकम संकलन गरी संकलित सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको संघका सदस्य विकास श्रेष्ठले जानकारी दिनुभएको हो। विपदको यस दुःखद घड़ीमा पीड़ित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले संघले सहयोगका लागि निर्माण व्यवसायी व्यक्ति र संघ संस्थाहरूलाई आह्वान गरिएको छ। निर्णयसँगै आज संघका अध्यक्ष सगुन श्रेष्ठले 6,666 रूपियाँ, व्यवसायी देवतम तुला दुलालले 5,333 रूपियाँ र बालसुन्दर कठुवाले 7,777 रूपियाँ सहयोग गरिएको छ। सदस्य विकास श्रेष्ठ अनुसार संघ कार्य समिति पदाधिकारी र सदस्यहरूबाट आज मात्र करिब 1,00,000 रूपियाँ संकलन भइसकेको छ भने संघले आगामी दिनमा पनि सहयोगको संकलन निरन्तरता दिने जनाएको छ। फिलम्बु खबरमा राष्ट्रिय खबर। आज दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाको आधारमा आज 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेको छ भने पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुमा 31 र रसुवामा 13 जनाको शव फेला परेको हो। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको छ भने हराउने प्रहरीको संख्या 27 जना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। भोटेकोशीको विनाशकारी बाढ़ीमा परेर बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमीन मुनि व्यवस्थापन शुरू गरिएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवहरूलाई देवाघाट स्थित जंगलमा व्यवस्थापन गरिने जनाएको हो। शनिबार दिउँसो भरतपुर महानगरपालिका वड़ा नम्बर 1 स्थित रमन नगर र देवघाटको बीचमा पर्ने जंगलमा क्षेत्रमा शवहरू गाड्न थालिएको छ। पहिचान हुन नसकेका शव गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले सुरक्षित तरिकाले समितिको निर्णय अनुसार शव व्यवस्थापन गर्न शुरू गरिएको हो। शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका 1 स्थित रमन नगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ र सुरक्षाकर्मीहरूको उपस्थितिमा 2 डोजार प्रयोग गरेर 3 ठूलो खाडल खनिएको छ। प्रत्येक खाडलमा 1 देखि 5 मिटर गहिरो खनिएको छ। चितवन हालसम्म चितवनमा फेला परेका 233 जनाको 5 मात्र पहिचान खुलेको छ भने पहिचान नखोलेकाहरूलाई सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। भविष्यमा कुनै परिवारले आफ्नो आफन्त भएको दावी गरेमा डीएनए परीक्षण मार्फत पहिचान खुलाउन सकिने र पहिचान पुष्टि भएमा आवश्यक प्रज्ञा शव निकालेर परिवारले बुझाउन सकिने गरी व्यवस्थापन गरिने पौडेलले बताउनु भएको हो। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले 15 महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। 15 महाधिवेशन केन्द्रीय महाधिवेशनको तयारी समितिको संयोजक डाक्टर शशंक कोइरालाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ र पार्टीको निर्देशन अनुसार कार्य समितिको अधिकारीहरूको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका छन् र उक्त उल्लेख गर्दै पार्टीको अनुसार संविधानका अनुसार वर्तमान कार्य समितिको पदावधि सकिन लागेको कोइरालाले बताउनु भएको हो। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश र निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य भएको पनि उल्लेख गरिएको छ। डाक्टर कोइरालाले 15 महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनु भएको छ। यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति छानबिन र निर्वाचन समिति गठन लगायतका कार्यतालिकाहरू पुनः निर्धारित कार्यतालिका बमोजिम अगाडि बढ़ाइने समेत बताएका छन्। रसुवागढ़ी बाढ़ी स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि खोज उद्धार र राहत कार्यलाई सघाउन नेपाल आयल निगमले प्रभावित क्षेत्रमा 40,000 भन्दा बढ़ी हवाई इन्धनहरू ठूलो परिणाममा पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ। भदौ 10 गतेदेखि नै सरकारका विभिन्न निकायहरूसँग समन्वय गरी निगमले इन्धन आपूर्तिलाई तीव्रता बनाएको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको रिफिलिङका लागि नुवाकोट स्थित नेपाली सेनाको ब्यारेक मार्फत भदौ 13 गतेसम्म कुल 40,840 लिटर हवाई इन्धन पठाएको छ, जस अनुसार भदौ 10 12,000 लिटर, 11 गते 10,840 लिटर, ट्याङ्करबाट 9,000 र हेलिकप्टरबाट 1,840 लिटर, 12 गते 9,000 र 13 गते 9,000 लिटर हवाई इन्धन उपलब्ध गराएको छ। बाढ़ी प्रभावित उद्धार र राहतका लागि 4,38,00,00,000 रूपियाँ सहयोग जुटेको छ। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न र सुरक्षित व्यवस्थापनको व्यवस्था र सुरक्षित क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। अर्थमन्त्रीको सचिवालयको अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4,38,08,52,252 रूपियाँ संकलन भएको जानकारी गराएका छन्। नेपाल टेलिकमले रसुवागढ़ीको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको चाउर मार्फत सेवा संचालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाहरूको सुरुङमा मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने समेत भएको छ। टावर संचालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याएको थियो। कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर संचालनमा ल्याएको छ। यसै गरी रसुवागढ जिल्लाकै तुप्चे बीटीएस पनि आजदेखि संचालनमा आएको छ र उक्त टावर संचालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिक त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेका र साइट संचालन गरेका हुन्। उक्त साइटबाट त्रिशुली 3B आयोजना स्थलमा आसपासमा बेत्रावती र कार्यका स्थानको केही भागमा सेवा पुनः संचालन गरिसकेको छ। लम्बो खबरमा अब विदेशको खबर। दक्षिण अफ्रिका मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनी बस र मालवाहक ट्रक एक आपसमा ठोकिँदा 27 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यो दुर्घटना पछिल्लो दिनमा जिम्बाब्वेमा भएको सड़क दुर्घटनाको श्रृंखलाकै अर्को घटना हो। प्रहरी प्रवक्ता पल न्याथीको अनुसार हिजो राति सम्मेलनमा सहभागी हुँदै गएका चर्चका सदस्य सवार मिनी बस त्रिबु शहर नजिकै ट्रकसँग ठोकिएको थियो। राजधानी हरहरीबाट करिब 132 किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्ग अर्को सवारी साधनलाई छान्ने उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोकिएर दुर्घटना हुँदा 27 जनाको ज्यान गएको हो। चिनिया प्राविज्ञ टोली रसुवागढ़ी माथिल्लो स्थित त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारका लागि खटेको छ। प्रधानमन्त्री कार्यालयको अनुसार 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको छ। अन्तत जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोली आज नेपालमा परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। चिनिया टोली रसुवामा बाढ़ीका कारण सम्पूर्ण विभिन्न जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि आजै नेपालमा आइपुगेको हो। चीनले पठाएको उद्धार टोली हेलिकप्टर मार्फत सिधै रोसुवाको बाढ़ी प्रभावित क्षेत्रमा पुगेको छ। सरकारले रोसुवाका विभिन्न जलविद्युत परियोजनाको सुरुङमा फँसेका नेपाली र विदेशी इन्जिनियर प्राविधिक कामदारको उद्धारका लागि चीनसँग सहयोग मागेको थियो। चीनिया टोलीले सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली टोलीसँगै नेपाली उद्धार टोलीसँग समन्वय गरी आवश्यक प्राविधिक सहयोग गर्नेछ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक रेकी अनुगमन गर्नेछ र प्रारम्भिक अनुमानको आधारमा उद्धार असम्भव भए देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्र स्ट्याण्ड बाई अवस्थामा राखिएको चीनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने समेत जानकारी गराएका छन्। एलम्बु खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल ए पुरूषको क्रिकेट टोली आज भिक्टोरियामा खेल्ने भएको छ। डार्विन स्थित मरोरा क्रिकेटको मैदानमा यी दुई खेल हुनेछ। सेमी फाइनलको दौड़बाट बाहिरिसकेका नेपाल सान्त्वना जितको खोजीमा छ। नेपाल चार अंकसहित तालिकाको सातौं स्थानमा निकालेको छ भने जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपाल तीन खेलमा हार र दुई खेलमा जित निकालेको छ। पाँचौं खेलमा भने नेपाल हैदराबाद किङ्ससँग एकेडेमी विरूद्ध 31 रनले पराजित भएको थियो भने नेपाल आज भिक्टोरिया सीए 11 पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य समेत राखिएका छन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। रसुवा बाढ़ीमा परि आज दिउँसो 4 बजेसम्म 669 जनाको मृत्यु 2300 जनाको उद्धार। रसुवा बाढ़ीमा बेवारिसे शव व्यवस्थापन शुरू डीएनए सुरक्षित। नेपाली कांग्रेस इतर पक्षद्वारा 15 महाधिवेशन छुट्टै कार्यतालिका ल्याउने घोषणा। नेपाल टेलिकमको त्रिशुली 3A साइट पुनः सञ्चालनमा आयो। राहत कोषमा जम्मा भयो 4.38 अर्ब यूएईले 1 करोड़ डलर सहयोग गर्ने। जिम्बावेमा मिनी बस र ट्रक ठोकिँदा 27 जनाको मृत्यु। र अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल ए आज आफ्नो अन्तिम खेल खेल्दै। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचो गुडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस

अस्मिताको बेको दिन उनकै तस्बिर छोइ अस्मिताको बेको दिन उनकै तस्बिर छोइ पापी मनले नमानेर छाती पिटी रोए छाती पिटी रोए पिर परेर रौसिनी खाइयो नौ दस घन्टा रो

रेणुका सहनाछु जे गर्दा नि मन खुसी भएन रेणुको नाक तिम्रो झैँ छैन।

0: रेडियो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
3: दुर्बा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर आयो। अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ, यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
2: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली तीन बी जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा छ जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
4: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन, र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्कविहीन हुन्छ हराइरहनु भएको छ, र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तीनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
2: भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डौ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो।

0: सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पछ्याएपछि आजदेखि राजमार्ग नियमित रूपमा संचालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै संचालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सड़क संचालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क संचालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क संचालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगी 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड़ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुवाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मधेस प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठूलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
0: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई येलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो फ्री गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठूलो ठाउँ छ। रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
0: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 का 576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोट तर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
3: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
4: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले
3: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: प्याज को फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
9: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। दुई वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
10: हाम्रो दुईचोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि
11: यो सबै गाई भैँसी चराउँथ्यौँ, बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने, माटोको डेरो बनाएको त्यो त ढलिन्छ,
12: अहिले चाहिँ आ छैन जोस बाढी,
11: अहिले आ छैन।
9: राप्ती सुनारी तिनका कमैया टोल र खैरहानी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
4: सरकारले दिएको 57 घर कति हो, त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो, यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहा बनाउँछ क्या। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन, बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यहीँ बस्न पर्या छ जोखिम ठाउँमा। अब बसौँ पछि अब सिक्कालाई ढाइरा हुन्छौँ, जनप्रतिनिधिसँग उपनेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू पर्या छ, अहिले चाहिँ बन्दैछ बसौँ पछि, गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ, सिनावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
9: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो, तर यो दीर्घकालीन समाधान भने होइन।
13: अगाडिको वर्षमा त धेरै नोक्सान थियो, घर डेहरी सेहरी सबै झल्यो त, बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो, फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनेर म त झन् रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
12: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ?
13: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
9: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
14: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
9: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
15: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
9: विशेष गरी रातिको समयमा बाढ़ीको सन्त्रास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
16: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धनटा गयो नै जनको क्षति धेरै भएको छ।
3: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुःखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पैह्रोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
16: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौं, त्यसको पूर्वाधार विकास गर्न सक्छौं, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठूलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
3: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
16: हजुर, अब यही भोटे कोसीकै कुरामा त्रिशुली माथिको भोटे कोसीकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्रराष्ट्र चीनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो, तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन हामी अन्दाजीको भरमा बोलिरहेको छौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौं, हामीले चाहिँ सरकारलाई त भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ, त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौ।
3: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
16: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि, किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्। अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
3: साझा खबरमा अब मिलीजुली नेपाली। तादिङबेसी जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि
20: अहिले बेलुकीको 8 बजेको छ।

0: it. Just a minute. We will return back.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: Yeah. Jump, giant thumb.

0: இளம்பு பிரேக் டைம்.
1: ஓஹோ, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि।

0: हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
1: माउँ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back. Return back.
1: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।

0: बोक्सी अन्धविश्वास हो। बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
5: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

चक्रलाई घुमाउन सक्छ भन्ने कुरा बताइएको छ। जीवनमा उतार चढाव आइरहन्छ, तर वास्तविक परिवर्तन तब हुन्छ जब हामी आफ्नालाई, आफ्ना कर्मलाई बुझेर सही दिशामा प्रयोग गर्न थाल्छौँ। शिवपुर नामको एउटा सानो गाउँबाट जुन घना जङ्गलले घेरेको हुन्छ, त्यस गाउँको सुन्दरता, हरियाली, खेतहरू, चिसो हावा र स्वस्थ रूपमा बगिरहेका झरनाहरूमा झल्किन्छ। शिवपुरका मानिसहरू सरल, मेहनती र इमान्दार थिए। यद्यपि यो गाउँ प्राकृतिक स्रोत साधनले सम्पन्न थियो, त्यहाँका मानिसहरू भाग्यमानीमाथि अत्यधिक विश्वास गर्थे, अर्थात् भाग्यकै भरोसामा हुन्थे। उनीहरू मान्थे कि जीवन बनाउने र बिगार्ने काम मेहनत भन्दा पनि भाग्यले गर्छ। त्यही गाउँमा एउटा परिवार बस्थ्यो जसले पुस्तौदेखि खेती गर्दै आएको थियो, अर्थात् किसान थिए। त्यस परिवारका मुखिया राम र श्यामका पिता थिए, जो स्वयं अत्यन्त मेहनती किसान पनि थिए। उनीहरू जमिनलाई आफ्नी आमा समान मान्थे, त्यसमा कडा मेहनत गरेर अन्न उब्जाउँथे। उनीहरूले विश्वास गर्थ्यो जे रोप्छौं त्यही फल काट्छौं। त्यसैले उनले आफ्ना छोराहरूलाई पनि शिक्षा दिन्थे कि जीवनमा मेहनत नै सबैभन्दा ठूलो धर्म हो। राम र श्याम त्यही किसान परिवारका दुई छोरा थिए। जेठो छोरा राम आफ्ना पिताको पद चिन्ह पछ्याउँदै मेहनती र इमान्दार व्यक्ति बनेको थियो भने, उसले पिताबाट सिकेको थियो कि जीवनमा भाग्यभन्दा कर्मको महत्व बढी हुन्छ। ऊ दिन रात खेतमा काम गर्थ्यो, सोच्थ्यो कि एक दिन उसको मेहनतको फल अवश्य मिल्नेछ। तर कान्छो छोरा श्यामले पिताका कुराहरूलाई गम्भीरतापूर्वक लिएन। उसलाई लाग्थ्यो कि भाग्यभन्दा ठूलो केही पनि हुँदैन, अनि भाग्यमा लेखिएको छ त्यही प्राप्त हुन्छ। यही सोचका कारण ऊ कामबाट टाढा भाग्थ्यो र अरूमाथि निर्भर रहने बानी बसालिरहेको थियो। समय बित्दै गयो। एक दिन राम र श्यामका पिताको निधन भयो। अब जिम्मेवारीको बोझ राममाथि आयो। उसले पिताको जमिन सम्हाल्यो, दिन रात खेतमा मेहनत गर्न थाल्यो। अर्कोतर्फ श्याम झन् लापरवाह बन्दै गयो। ऊ दिनभरि गाउँको चौतारोमा बसेर भाग्यका कुरा गर्ने गर्थ्यो, भन्थ्यो, हेर भाग्यले एक दिन सबैलाई मौका दिन्छ, मेहनत गर्नेहरूले त केवल दुःख मात्र पाउँछ। रामले धेरै पटक आफ्नो भाइलाई सम्झायो, श्याम जीवनमा मेहनत नै वास्तविक सम्पत्ति हो, भाग्यमाथि यति धेरै भर पर्नु ठिक होइन। भाग्यले अवसर दिन सक्छ, तर त्यस अवसरलाई सफल बनाउन कर्म आवश्यक छ। श्याम हाँस्दै जवाफ दिन्थ्यो, भाइ भाग्यको खेल धेरै ठुलो हुन्छ, तपाईँ हेर्दै जानुहोस्, एक दिन बिना मेहनत नै मेरो भाग्य बदलिनेछ। रामले उसको कुरा व्यवस्था गर्यो र आफ्नो कर्ममा लागिरह्यो। उसले विश्वास गर्थ्यो कि भाग्यले अवसर दिन्छ, तर त्यसलाई वास्तविकतामा बदल्ने काम कर्मले गर्छ। एक दिन गाउँमा अचानकै गुरुको आगमन भयो। ती गुरुजी अत्यन्त ज्ञानी अनि अनुभवी थिए। मानिसहरू भन्थे कि उनी भगवान बुद्धका महान उपदेशका अनुयायी पनि हुन्। जीवनका गहिरा रहस्यहरूलाई राम्ररी बुझ्छ। शिवपुरका मानिसहरू उनलाई भगवानको अवतार सर मान्थे र मार्गदर्शन लिन उनी कहाँ पुग्थे। राम र श्यामले पनि उनको बारेमा सुने। रामले सोच्यो कि सायद गुरुजीबाट केही मार्गदर्शन पाइएला र आफ्नो मेहनतको फल चाँडै प्राप्त होला। श्यामले पनि सोचेको थियो कि गुरुजीले उसको भाग्यसँग सम्बन्धित कुनै विशेष रहस्य बताउनेछ। एक दिन दुवै दाजुभाइ गुरुलाई भेट्न गए। गाउँ फर्केपछि राम र श्यामको जीवनमा नयाँ अध्याय सुरु भयो। शिवपुरका धुलाम्मे बाटाहरू हुँदै हिँड्दा उनीहरूले आफ्ना खेतहरू, झरनाहरू र गाउँको जीवनलाई नयाँ दृष्टिले हेर्न थाले। रामले सधैँ चाहिँ आफ्नो जिम्मेवारीलाई प्राथमिकता दियो, तर श्यामको सोच भने अब परिवर्तन भइरहेको थियो। रामले श्यामलाई भने, भाइ अब हामीले अझ बढी लगनशील भएर काम गर्नुपर्छ। गुरुले दिएको शिक्षा केवल सुन्नको लागि मात्र होइन, जीवनमा उतार्न पनि त हो। श्यामले सहमत हुँदै उत्तर दियो, दाई अब मैले बुझे कि भाग्य आफै बदलिँदैन, मानिसले आफ्ना कर्म सुधार्दा मात्र भाग्यले पनि साथ दिन थाल्छ। म अब तपाईँको साथमा मेहनत गर्नेछु। समय बित्दै गयो। श्यामले साँच्चै आफ्नो व्यवहार बदल्न थाल्यो। पहिले दिनभर चौतारोमा बसेर भाग्यका कुरा गर्ने हो, अब बिहान उठेर रामसँग खेतमा काम गर्न जान्थ्यो।
सुरुमा काम गर्न

0: निकै गाह्रो लाग्थ्यो, हात दुख्थ्यो, शरीर थाक्थ्यो, तर उसले हार मानेन। केही महिनापछि दुवै भाइ फेरि गुरुजीलाई भेट्न आश्रमतिर पुगे। यसपटक श्यामको मनमा एउटा नयाँ प्रश्न थियो। उसले विनम्रतापूर्वक सोध्यो, गुरुजी, तपाईँले हामीलाई कर्म र भाग्यको महत्व बुझाउनु भयो, तर म जान्न चाहन्छु के कहिले काहीँ यस्तो समय पनि आउँछ जब मानिसलाई लाग्छ कि उसले सबै कुरा गुमाइसकेको छ र अब उसको भाग्य कहिल्यै बदलिने छैन। गुरुले उसको प्रश्न ध्यानपूर्वक सुन्नुभयो अनि भन्नुभयो, यो अत्यन्त राम्रो पक्ष हो। जब मानिसलाई लाग्छ कि उसको भाग्यले पूर्ण रूपमा साथ छोडेको छ, त्यही बेला कर्मको वास्तविक परीक्षा सुरु हुन्छ। यस्तो अवस्थामा पनि यदि मानिस आफ्नो धर्म र कर्ममा अडिग रहन्छ भने भाग्य फेरि बदलिन सक्छ। त्यसपछि गुरुले अर्को कथा सुनाउन थाल्नुभयो। प्राचीन कालमा हरिचन्द्र नामका एक धर्मात्मा राजा थिए। उनी सत्य थिए, न्यायालयका लागि अर्थात् न्यायका लागि संसारभर प्रसिद्ध पनि थिए। तर एक समय यस्तो समय आयो जब उनको भाग्यले भयानक मोड लियो। उनी सम्पूर्ण आफ्नो राज्य धन प्रतिष्ठा सुख सुविधाबाट वञ्चित भयो। परिस्थिति यति खराब भयो कि उसले आफ्नो परिवार समेत गुमायो र आफूलाई दासका रूपमा बेच्नु पर्यो। तर यति ठूलो दुःखमा पनि उनले सत्य र धर्मको मार्ग छोडेन। उनले कहिल्यै आफ्नो कर्तव्यबाट विमुख भएन। उनको विश्वास थियो कि यदि कर्म सही छ भने भाग्य एक दिन अवश्य बदलिन्छ। वर्षको कष्टपछि अनन्त उनको धैर्य, सत्यनिष्ठा अनि कर्मको फल। उनले आफ्नो राज्य, सम्मान र प्रतिष्ठा पुनः प्राप्त गर्यो। आज पनि संसारले उनको नाम आदरपूर्वक सम्झिन्छ। गुरुले सभा कथा समाप्त गर्दै भन्नुहुन्छ, यस कथाले सिकाउँछ कि जीवनमा जति कठिन परिस्थिति आए पनि आफ्नो धर्म र कर्म नछोड्ने व्यक्तिको भाग्य एक दिन अवश्य बदलिन्छ। र हाम्रो श्याम दुवै यो कथा सुनेर गहिरो रूपमा प्रभावित पनि भयो। रामले गुरुजीका चरणमा झुक्दै भन्यो, गुरुजी, तपाईँले हामीलाई जीवनको सही मार्ग देखाउनु भयो, अब हामी आफ्नो कर्ममा विश्वास राख्नेछौँ। श्यामले पनि कृतज्ञतापूर्वक भन्यो, गुरुजी, तपाईँका शिक्षाले मेरो आँखाहरू खोलिदिएका छन्। अब मैले बुझेको छु कि कर्म बिना भाग्य अधुरो छ। गुरुले दुवैलाई आशीर्वाद दिनुभयो। त्यसपछि राम र श्याम गाउँ फर्किए। नयाँ उत्साहका साथ काम गर्न थाले। रामले पहिले जस्तै लगनका साथ खेती गरिगयो, तर अब उसको मनमा धैर्य र विश्वास अझ बलियो भएको थियो। श्याम, जसले पहिले श्याम समयलाई भाग्यको भरोसामा खेर फात्यो, अब रामसँग काँधमा काँध मिलाएर खेतमा काम गर्न थालेको छ। दुवैले मिलेर खेतहरू सिचे, मेहनत गरे र आफ्नो जमिन आज उर्वर पनि बनाए। समयसँगै उनीहरूको मेहनतले फल दिन थाल्यो। खेतमा पहिले भन्दा निकै उत्पादन हुन थाल्यो। आर्थिक अवस्था सुधिने गाउँका मानिसहरूले पनि उनीहरूको परिवर्तन देखेर प्रशंसा गर्न थाले। श्यामले गुरुजीको एउटा कुरा कहिल्यै बिर्सेन, भाग्यलाई सहारा होइन साथी बनाऊ भन्ने। केही वर्षपछि जब दुवै दाजुभाइ फेरि गुरुलाई भेट्न गए, गुरुले अन्तिम शिक्षा दिँदै भन्नुभयो, छोराहरू, जीवनमा भाग्यको चक्र कहिले रोकिन्न, यो निरन्तर घुमिरहन्छ। कहिले सुख आउँछ, कहिले दुःख आउँछ, कहिले सफलता मिल्छ जीवनमा, कहिले असफलता पनि। तर यदि तिमीहरूसँग त कर्म र धैर्य छ भने भाग्यले पनि तिमीहरूको साथ दिनेछ। याद राख, मेहनतको फल ढिलो आचार अवश्य प्राप्त हुने गर्छ। संसारमा कुनै सच्चा कर्म व्यर्थ जाँदैन। राम्र श्यामले गुरुजीका वचनलाई आफ्नो जीवनको आधार बनायो। यसरी राम्र श्यामको कथा हामीलाई एउटा महत्वपूर्ण सत्य सिकाउँछ। भाग्यको खेल जति जटिल भए पनि अनन्त विजय दिने व्यक्तिको हुन्छ जसले आफ्ना कर्ममा विश्वास राख्छ। जीवनमा कठिनाइहरू आउँछन्, चुनौतीहरू पनि आउँछन्, तर यदि हामी धैर्य र मेहनतका साथ अगाडि बढ्यौँ भने भाग्यको चक्र एक दिन अवश्य हाम्रो पक्षमा घुम्नेछ। यही कथाको सन्देश हो। र भाग्य तब बदलिन्छ जब कर्म धैर्य अनि एकसाथ अघि बढ्ने गर्छ। साथीहरू, अब हामी अर्को कथा सुन्छौँ। के तपाईँले कहिले सोच्नुभएको छ कि तपाईँको जीवन किन त्यही अड्किरहेको छ जबकि तपाईँले ठुला ठुला सपना देख्नुभयो? किन केही मानिसहरू सफलताको शिखरमा पुग्छन् अनि केही मानिसहरू त्यहीका आधी रहन्छन्? वास्तवमा फरक परिस्थिति वा भाग्यले होइन, त्यो समयमा जुन हुन्छ बेला पनि तपाईँ खाली बस्नुहुन्छ। खाली दिमागले मानिसलाई केवल अल्छी मात्र बनाउँदैन, उसले बिस्तारै सपना, आत्मविश्वास र उत्साहलाई पनि समाप्त गर्न थाल्छ। यो कथा अर्जुन नामको एक साधारण युवकको, जो एउटा सानो गाउँमा बस्छ। उसको सपना थियो जीवनमा ठूलो मानिस बन्ने, तर उसँग न धन थियो न कुनै विशेष सुविधा। उसका बुबामा किसान थिए, जो दिन रात मेहनत गरेर परिवारको पालन पोषण गर्थे। तर अर्जुनलाई मेहनत गर्न मन पर्दैन थियो, ऊ सधैँ धनी बन्ने सफलता अर्थात् सफल बन्ने सपना मात्रै देख्ने गर्थ्यो, तर त्यसका लागि कहिले पनि प्रयास गरेन। एक दिन उसका बुबाले देखे कि अर्जुन रुखमुनि सुतेर आकाश हेरिरहेको छ। रिसाउँदै उनले भन्यो, अर्जुन तिमी सधैँ यसरी खाली किन बस्छौ? यदि जीवनमा केही बन्न चाहन्छौ भने उठ अनि केही गर्न। अर्जुनले साहस एकदमै सहज रूपमा उत्तर दियो, बुबा सबै कुरा भाग्यको खेल हो, जब भाग्य बदलिन्छ तब सबै कुरा आफै ठिक हुन्छ नि। बुबा चुप लागे, तर उनको मनमा चिन्ता गहिरिँदै गयो। उसले सोच्न थाले, काश कसैले यसलाई सही बाटो देखाइदियोस्। एक दिन अर्जुन गाउँ बाहिर नदीको किनारमा एक्लै बसेको थियो, उदास थियो र सोचिरहेको थियो, मेरो भाग्य आखिर कहिले बदलिन्छ। त्यही बेला त्यहाँबाट एक वृद्ध साधु गुज्रिरहेको थियो अर्थात् गइरहेको थियो। उनको अनुहारमा अद्भुत शान्ति र तेज थियो। साधुले अर्जुनलाई देख्यो र सोध्यो, पुत्र तिमी किन यति उदास छौ? अर्जुनले भन्यो, म सफल हुन चाहन्छु गुरु, तर भाग्यले मेरो साथ दिएन। तब साधु मुस्कुराएर भन्नुहुन्छ, सफलता भाग्यले होइन छोरा, कर्मले प्राप्त हुन्छ, के तिमी सिक्न तयार छौ त? अर्जुनले उत्साहित हुँदै भन्छ, हो महाराज म तयार छु। तब साधुले भन्नुहुन्छ, त्यसो भए तिमी 7 दिनसम्म मसँग बस, म तिमीलाई सफलताका नियमहरू सिकाउँदै जानेछु, तर एउटा शर्त छ, यी 7 दिनमा तिमी कहिले खाली बस्ने छैनौ। अर्जुन सहमत भयो अनि साधुले भन्नुभयो। अर्को दिन साधुले अर्जुनलाई एउटा सुनसान पहाडमा लग्नुभयो। त्यहाँ न कुनै छाया थियो, न आराम गर्ने ठाउँ, केवल ढुङ्गा र सुक्खा जमिन। साधुले भन्नुभयो, यदि सफल हुन चाहन्छौ भने सपना देख, तर आँखाहरू बन्द गरेर होइन, खुल्ला आँखाले तिमीले सपना देख। अर्जुनले आश्चर्य मान्दै सोध्यो, महाराज यसको अर्थ के हो त? तब साधुले भन्छ, सपना देख्नु गलत होइन, तर केवल सपना देखेर बस्नु सबैभन्दा ठुलो गल्ती हो। सच्चा सपना त्यो जसले तिमीलाई बिहान उठ्न प्रेरित गरोस् र मेहनत गर्न बाध्य बनाओस्। त्यसपछि उनले एउटा ठुलो ढुङ्गा उठाएर भन्यो, यो ढुङ्गा आफै सुन बन्दैन, कसैले यसलाई तरास्नुपर्छ, अर्थात् यसलाई मूर्ति बनाउनुपर्छ। त्यसरी नै तिम्रा सपनाहरू पनि मेहनत बिना वास्तविकता बन्दैन। अर्जुनले पहिलो पटक महसुस गर्यो कि ऊ केवल सपना देख्थ्यो, तर तिनलाई पूरा गर्न कुनै प्रयास गर्दैनथ्यो। भोलिपल्ट बिहान साधुले अर्जुनलाई 100 ढुङ्गा एउटा ठाउँबाट अर्को ठाउँमा सार्ने काम दिनुभयो। अर्जुनले असन्तुष्ट हुँदै भन्यो, गुरु यो त बेकारको काम हो, यसको अर्थ के छ र? तब साधुले उत्तर दिनुभयो, कामको ठुलो वा सानो अर्थ हुँदैन छोरा, मुख्य कुरा तिमी व्यस्त रहनु, जब मन खाली हुन्छ नि तब आलस्य डर र शङ्का जन्मिन्छ। अर्जुनले अनिच्छापूर्वक काम सुरु गर्यो, दिनभरि ढुङ्गा बोकेर ऊ अत्यन्त थाक्यो, तर दिनको अन्त्यमा उसले एउटा नयाँ अनुभूति गर्यो, उसको मन शान्त थियो। साधुले त्यही बेला भन्यो, देख्यौ शरीर थाकेको छ तर मन निराश छैन, कामले तिम्रो सोचाइलाई सकारात्मक पनि बनाउँछ। तेस्रो दिन बिहान गुरुले अर्जुनलाई खेतीतिर लिएर जानुभयो। उहाँले एउटा सानो जलमा राखेका बिउहरू अर्जुनलाई दिँदै भन्नुभयो, यी बिउहरू यो जमिनमा रोप र हरेक दिन पानी हाल। अर्जुनले उत्साहका साथ बिउ रोप्यो, साँझ भएको दौडिँदै खेतमा पुग्यो, अङ्कुर निस्कियो, के भनेर हेर्न थाल्यो तर त्यहाँ केही पनि थिएन। अर्को दिन पनि उसले पानी हाल्यो र फेरि हेर्न गयो, तर परिणाम उस्तै थियो। तेस्रो दिन ऊ झर्किँदै गुरुजी कहाँ पुग्यो र भन्यो, गुरु मैले यति मेहनत गरिरहेको छु तर केही पनि भइरहेको छैन। गुरुजी मुस्कुराउनु भयो अनि भन्नुभयो, अर्जुन के बिउ रोपेको भोलिपल्ट फल लाग्छ त? सफलता पनि देख्थ्यो नि, मेहनतको परिणाम तुरुन्तै देखिँदैन, तुरुन्तै आउँदैन, जसले धैर्य राख्छ अनन्त उसैले फल पाउने गर्छ। अर्जुनले बुझ्न थाल्यो कि उसले जीवनभर सबै कुरा छिटो पाउन खोजेको थियो तर धैर्य राख्न कहिल्यै सिकेको थिएन। चौथो दिन गुरुजीले अर्जुनले एउटा पुरानो पुस्तक दिनुभयो। पुस्तकका पानाहरू पुराना थिए तर त्यसभित्र जीवनका गहिरा ज्ञानहरू लुकेका थिए। अर्जुनले पुस्तक हेरेर भन्यो, गुरु मलाई पढ्न मन पर्दैन, यसले के फाइदा दिन्छ र? गुरुले शान्त स्वरमा भन्नुभयो, यदि सिक्न छोड्यौ भने पढ्न पनि त छोड्छौ, शरीरलाई भोजन आवश्यक भए चाहिँ मनलाई ज्ञान आवश्यक छ। सुरुमा अर्जुनलाई पुस्तक पढ्न बोर लाग्यो, वाक्क लाग्यो उसलाई, तर बिस्तारै उसले त्यसका विचारहरू बुझ्न थाल्यो। प्रत्येक पृष्ठले उसलाई नयाँ सोच र नयाँ दृष्टिकोण दिन थाल्यो। केही दिनमै ऊ आफै पुस्तक पढ्न उठ्छु थाल्यो। गुरुले भन्नुभयो, जीवनमा हरेक व्यक्ति हरेक अनुभव र हरेक परिस्थिति शिक्षक हुन्, सिक्न कहिल्यै नछुट। पाँचौ दिन गुरुले अर्जुनलाई एउटा अग्लो रुख मुनि लिएर जानुभयो अनि भन्नुभयो, यो रुखमा चढ तिमी। अर्जुन जोसका साथ रुखमा चढ्न लाग्यो, तर केही माथि पुग्न साथ लडेर तल खस्यो। रिसाउँदै उसले भन्यो, यो रुख नै खराब छ गुरु। गुरुजी मजाले हाँस्नुभयो अनि भन्नुभयो, असफल भएपछि रिसाउनु हुँदैन, सिक्नुपर्छ। असफलताले तिमीलाई कमजोरी कहाँ छ भनेर देखाउँछ। अर्जुनले फेरि प्रयास गर्यो एकपटक, ऊ फेरि पटक पटक लड्यो तर हार मानेन। अनन्त उसले रुख चढ्न सफल भयो। तब गुरुले भन्नुभयो, सफल मानिस त्यो होइन जो कहिल्यै लड्दैन, सफल मानिस त्यो हो जो लडेर पनि उठिरहन्छ। छैठौँ दिन गुरुजी अर्जुनलाई जङ्गलमा लग्नुभयो। त्यहाँ एउटा अग्लो रुखको टुप्पोमा चम्किलो फल जन्मिरहेको थियो। गुरुजीले धनुष र बाँ दिँदै भन्नुभयो, यो फललाई निशाना लगाऊ। अर्जुनले प्रयास गर्यो तर उसको ध्यान हावा वरिपरि आवाज र आफ्नै डरमा अल्छिरहेको थियो। बार लक्ष्य नलागेन। गुरुले भन्नुभयो, जबसम्म तिम्रो ध्यान लक्ष्यभन्दा बाहिरका कुरोमा हुन्छ नि, सफलता तारा रहन्छ। अर्जुनले गहिरो श्वास फेरे, मनलाई स्थिर बनायो र केवल फलमा ध्यान केन्द्रित गर्यो। यसपटक बाँच सिधै लक्ष्यमा लाग्यो। गुरुले भन्नुभयो, जीवनमा यही नियम लागू हुन्छ, जसको ध्यान लक्ष्यमा स्थिर हुन्छ सफलता अनन्त उसैको हुने गर्छ। सातौं दिन गुरुले अर्जुनलाई बोलाएर भन्नुभयो, पुत्र अब तिमी घर फर्कन सक्छौ। तब अर्जुनले सोध्यो, गुरु के अब म सफल भइसके त? गुरुले मुस्कुराउँदै भन्नुभयो, सफलता कुनै अन्तिम गन्तव्य होइन, यो त निरन्तर यात्रा हो। धेरै मानिसहरू केही सफलता पाएपछि रोकिन्छन्, तर वास्तविक विजेता त्यो जो कहिले रोकिन्न। उहाँले थप्नुभयो,
1: उच्च हिम श्रृङ्खलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 14 गते आइतबार, श्रावण शुक्ल पक्ष द्वितीय तिथि। यस्तै सन् 2026 अगस्त 30 तारीक नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:42 समयमा भएको छ भने सूर्य अस्त भरे साँझ ठिक 6:25 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा 675 जनाको मृत्यु, 2485 जना सम्पर्कविहीन। नेपाली कांग्रेस इतर पक्षद्वारा 15 महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा। प्रधानमन्त्री राहत कोषमा 5.4 अरब जम्मा 6.57 करोड़ निकास। भोटेको सीमा बाढ़ीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह। बाढ़ी पीड़ित 4 जिल्लालाई बागमती प्रदेशले 3 करोड़ रूपियाँ दिने। किएव नजिकै डिपोमा रूसी आक्रमण, कम्तीमा पनि 37 जनाको मृत्यु। र तापले जुन गोल्ड कप चितलाङ फुटबल क्लबलाई ट्राई ब्रेकरमा हराउँदै फेरिम स्पोर्टिङ क्लब सेमी फाइनलमा प्रवेश। साझा खबरको शुरूमा स्थानीय खबर। भोटेकोशीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका रामेछाप घर भएका प्रहरी सहायक निरीक्षकको शव फेला परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका 4 सालु कविलासका प्रहरी सहायक निरीक्षक रामहरि खड्काको शव हिजो चितवनमा पहिचान भएको हो। उनको रसुवा टिमोरेमा कार्यरत रहेका थिए। बुधबार भोटेकोशी नदीमा अचानक भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका थिए। रसुवा र नुवाकोटमा आएको विनाशकारी विपदबाट प्रभावित परिवारका लागि सिन्धुपाल्चोकको निर्माण व्यवसायी संघले राहत र सहयोग रकम संकलन गर्ने भएको छ। संघका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा हिजो बसेको बैठकले निर्माण व्यवसायी, व्यक्ति र विभिन्न संघ संस्थाबाट सहयोग रकम संकलन गरी संकलित सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको संघका सदस्य विकास श्रेष्ठले जानकारी दिनुभएको हो। विपदका यस दुःखद घड़ीमा पीड़ितहरूलाई राहतलाई पीड़ित परिवारलाई सहयोग गर्नु सबैको साझ दायित्व भएकाले संघले सहयोगका लागि निर्माण व्यवसायी तथा अन्य विभिन्न संस्थाहरूलाई पनि आह्वान गरिएको छ। र हिजै निर्णयसँगै हिजै संघका अध्यक्ष सगुन श्रेष्ठले 6,666 रूपियाँ, व्यवसायी देवोत्तम दुलालले 5,333 रूपियाँ र बालसुन्दर कठुवालले 7,777 रूपियाँ सहयोग प्रदान गरिसकेको छ। सदस्य विकास श्रेष्ठको अनुसार संघ कार्य समिति पदाधिकारी र सदस्यहरूबाट मात्रै हिजो करिब 1,00,000 रूपियाँ संकलन भइसकेको छ। संघले आगामी दिनमा पनि सहयोग संकलनलाई निरन्तरता दिने समेत जनाएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। रसुवामा आएको बाढ़ीबाट ठूलो मानवीय र भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढ़ीमा परिहालसम्म 675 जनाको मृत्यु भएको छ। प्राधिकरणको अनुसार रसुवामा 13 जना, नुवाकोटमा 51 जना, धादिङमा 45, गोर्खामा 57, नलपरासी पूर्वमा 165, नलपरासी पश्चिममा 66, त्यसै गरी तनहुमा 35 र चितवनमा 246 जनाको शव फेला परेको हो। बाढ़ीपछि 2,485 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ भने जलविद्युत आयोजनामा कार्यरत 133 जना, मकवानपुरका 64 र सम्पर्कविहीन विदेशी नागरिक 599 जना रहेको विवरणमा उल्लेख गरिएको छ भने विदेश भ्रमणमा गएका नेपाली मध्ये 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीन भएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धार कार्यलाई तीव्र पारिएको छ र सुरक्षा निकाय सहित विभिन्न टोली परिचालन गरिएको छ। नेपाली प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बल, नेपालको ठूलो संख्यामा सुरक्षाकर्मी समेत उद्धार र राहत कार्यमा खटिरहेका छन्। प्राधिकरणको अनुसार हेलिकप्टर मार्फत उद्धार कार्य जारी रहेको छ। जलविद्युत आयोजनाबाट हिजो 219 जना र हिजो बेलुका
158 जना गरी ठूलो संख्यामा प्रभावितको उद्धार गरिएको उल्लेख गरिएको छ। विदेशी नागरिकको उद्धारका लागि पनि हेलिकप्टर परिचालन गरिएको छ। सरकारले बाढ़ी प्रभावित जिल्लामा नगद राहत उपलब्ध गराउनका साथै खाद्यान्न र गैर खाद्यान्न सामग्री वितरण गरिरहेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सर्जिकल मेडिकल टोली सहित स्वास्थ्य कर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन मित्र पक्षले 15 महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। 15 केन्द्रीय महाधिवेशनको तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। पार्टीको केन्द्रीय कार्य समितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विचाराधीन विधान र संविधान अनुसार वर्तमान कार्य समितिको पदावधि सकिन लागेको कोइरालाले बताएको छ। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसपछि केही समयपछि हुने प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य भएको समेत उल्लेख गर्नुभएको हो। डाक्टर कोइरालाले 15 महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने समेत जानकारी दिनुभएको हो। यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठन लगायत कार्यहरू पूर्व निर्धारित कार्यतालिका बमोजिम अगाडि बढ़ाइने समेत बताएका छन्। प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। बुधबार र सुबाको भोटेको सीमा आएको भीषण बाढ़ीपछि फँसेकाहरूको उद्धार र राहत एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 5,04,46,81,369 रूपियाँ जम्मा भएको हो। उक्त रकम 9 वाणिज्य बैंकको खातामा जम्मा भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। यसै गरी हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ भने विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोष